0: रेडियो एक ऐसी आवाज जो हर घर हर गली हर कूचे तक पहुंचे। अपने कारोबार को दीजिए एक नई पहचान, अपनी तरक्की को दीजिए एक नई उड़ान। रेडियो से इश्तेहार देकर बढ़ाएं अपने बिजनेस की शान। रेडियो तशहीर का सबसे आसान और सस्ता जरिया। राबिता करें कमर्शियल ब्रॉडकास्टिंग सर्विस श्रीनगर।
1: सूफी सदा ये प्रोग्राम चु प्रत दोह आकाशवाणी श्रीनगर पेठ सुबह 10 बजे पेठ 10:30 बजे ताम नश सब्दान वली बोजो प्रोग्राम सूफी सदा।
2: मून SWR PVC पाइप्स एंड फिटिंग्स। जी हाँ, मून वाटर टंकियाँ बनाने वाले अब लाए हैं मजबूत पायेदार और आला तरीन क्वालिटी के मून SWR PVC पाइप्स एंड फिटिंग्स। बस नाम ही काफी है मून SWR PVC पाइप्स एंड फिटिंग।
3: 16 नवंबर 1995 सपुत में मीर गुलाम रसूल नाजकी सबुन शर्फ मुलाकात नसीब ये तुम शिवपोर बटवार जिंदगी हिंद आखिरी दोह गुजारान योद बु पन्नी लोल पाई कड़ान कड़ान वोतुस दर अमल कोशु मदा दामने उम्मीद जदस्त दौलते हस्त की योबी सरे राहे गाहे। मतलब ओसुम सु दुआई सुबुह तिमन निश हासिल करुन युस तिमो तिमने दोहन तखली कुर्मत ओस ता अम्पत कल्चरल अकेडमी हिंदिस दुर्यतवार कश्चिस शिराजस मंज जनवरी फरवरी 1996 किस शुमारस मंज तिहिंदन गैर मतबूर बाई इंसान कहवट उन्वानस तहत तमहीद हेत गोड निश लटु छपो अमिच तिहिंदे अथ लिशमस असली कापी तिछे मिनिश
4: رسم چھ نو وری ینس پیٹھ چھ یارن دوستن عزیزن نیک خواہشن ہند پیغام سوزن یوان کنوہ شیتھ پانچ نمت چھ قریب الاختتام تو اس چھ میان زندگی ہن بحساب شمسی پانچ شیت تو بحساب قمری ارشیت وری پور سپدان مے چھ ٹاکار پٹ اکس بزرگ سند یہ منظر بوزن یوان عمر ترونم راو پاس اخر گو نب چھ ماران گاہ پر چل اللہ ات موقع پہ چھس بہ تمام رت کانچن والن یہ دعا بطور تہنیت سال نو سوزان مے کرزو دعا اللہ تعالی گوچھم مغفرت کرن تو تہندس حالس پہ رحم کرن میر غلام رسول نازکی یہ دعائی صبح کور تمو لکچ کتاب ہنز سورت منز تے چھاپ تو گڑ انور چھ تہنز کاوین وول نو اخری شار سمرن تے شوبرویت بے سامانس یکنا سالس مینس حالس پیٹ کر رحم زو جان سوزہ استقبالس مینس حالس پیٹ کر رحم۔

0: रेडियो एक ऐसी आवाज जो हर घर हर गली हर कूचे तक पहुंचे। अपने कारोबार को दीजिए एक नई पहचान, अपनी तरक्की को दीजिए एक नई उड़ान। रेडियो से इश्तिहार देकर बढ़ाएं अपने बिजनेस की शान। रेडियो तशहीर का सबसे आसान और सस्ता जरिया। राबिता करें कमर्शियल ब्रॉडकास्टिंग सर्विस श्रीनगर।
1: सभी तो ऐसे प्रोग्राम बोजान सूफी सदा। ये प्रोग्राम छु प्रत दोह आकाशवाणी श्रीनगर पेठ सुबह 10 बजे पेठ 10:30 बजे ताम नश्र सब्दान।
2: سمعین تیسی بوزن صوفی تیریش و زارن پیٹ مبنی پروگرام صوفی صدا از ایک پروگرام و صوفی شیر میر غلام رسول ناز کی صوفنی شیری تی زندگی پیٹ تم ماوین سمینہ نبی سینیس دینیس اعلانس پریریو یہ آکاشوانی سری نگر ہے میڈیم 268.8 میٹر اور ایف ایم 103.5 MHz پر 10:30 ہوئے ہیں। आप समाप्त कर रहे हैं लाइव मॉर्निंग शो पायामी सुब की नशरियात। वक्त हो रहा है इंट्रोडक्टिव प्रोग्राम का। हमारे आज के प्रोग्राम के मेहमान भी स्टूडियो में आ चुके हैं, एक्स स्पेशल सेक्रेटरी चीफ मिनिस्टर सोशल एक्टिविस्ट एजाज अहमद कुकरू साहब। आपका खैर मकदम हमारे स्टूडियो में। इनके साथ हम कलाम हो रही है हमारी साथी रिफत आरा।
3: وادی کشمیر کی خوبصورت فضاؤں میں ایک نئی صبح، ایک نئی تازگی، پیام صبح
4: آکاش وانی سری نگر پیش کر رہا ہے ایک جامعہ لائیو شو پیام صبح،
3: جہاں ہوں گی صحت، سائنس اور زندگی سے جڑی مفید معلومات
4: اور ساتھ ہی کھیل، ثقافت اور عوامی مسائل پر بامانے گفتگو پیام صبح۔
5: یارو ون باز یارو ون،
3: ہر روز صبح 7:10 سے 11:30 تک صرف اور صرف آکاشوانی سری نگر سے
4: میڈیم ویو 268.8 میٹر اور ایف ایم 103.5 MHz پر پیام صبح
6: سنا سجنا
4: پیام صبح۔
7: سمین آپ نے ٹیون کیا ہے आकाशवाणी का श्रीनगर स्टेशन FM 103.5 MHz पर और मीडियम 268.8 मीटर पर। इसके अलावा आप हमें DTH पर भी समाप्त कर सकते हैं। वादे के मुताबिक हम हाजिर हैं। हमने वादा किया और वादा निभाया भी कि एक हमारे मेहमान आएंगे 10:30 बजे इंटरेक्टिव लाइव शो में। वो मेहमान हमारे इस वक्त स्टूडियो में मौजूद हैं। مزید کر اوقات بات سامعین وقت برونہ کن پکان ٹیکنالوجی ہندس دورس من ترقی ہز وت پراوان اما پوز اخلاقی قدر ہزن ون سماجس من کم گھنہ آز کرو یم اخلاقی قدر ہز اہمیت زانچ کوشش تو اسٹوڈیوز من تشریف فرما اعجاز احمد ککرو صب ایکس اسپیشل سیکرٹری چیف منسٹر رود مت نقاد ادیب کی کورمت سوشل ایکٹیوسٹ یہ زندگی مز کام کرم باقی کھیتو کورم سہ بوزو یمن نش تو ان سو کت۔ السلام علیکم سر۔
8: وعلیکم السلام۔ الحمد للہ رب العالمین والصلاۃ والسلام علی سید المرسلین۔ گس بہت شکریہ کران کہ تھی دزو مے دعوت یور امہ خاطر۔ بس یہ ورمل کس مشہور ککرو خاندان من سیاسی سماجی دینی ادبی مدان من زبردست اثر اوسمت سم اجداد زبردست یہ خانقاہ اسرائیل شریف، خانقاہ معلیٰ، مسجد جامعہ بارہمولہ، حضرت امام با صاحب درگاہ سانو بزرگوں تعمیر کرم اور بیس زبردست تو